0: There's only one station that keeps you moving. Hotwired Radio. Today's best music. Q101. Electric.
1: जी वेलकम बैक. आप सुन रहे थे ज़बरदस्त ट्रैक इब्राहिम उल हक की आवाज़ में. उम्मीद है आपको पसंद आया होगा. हमारे साथ FM 101 लाहौर स्टूडियो में हमारे साथ मौजूद हैं तूबा नवाज़. कैसा लग रहा है तूबा आपको?
2: बहुत अच्छा लग रहा है और बहुत मज़ा भी आ रहा है और इसके साथ साथ भूख भी लग रही है. शुरू भूख भी लग रही है.
1: और 12 बजे के बाद जो है ना और सबके जो होते हैं ना वो मैसेजेस और कॉल्स भी इसी काम से रिलेटेड आ रहे होते हैं. क्या बना है, क्या खाना है. और जो ख़वातीन है ना, क्योंकि ये है लेडीज़ लाउंज. हाँ, और ख़वातीन का जो ना रोज़ का मसला ही ये होता है कि आज क्या बनेगा. और जब आगे से आपको जवाब मिलता है ना कुछ भी बना लो तो वो फिर आपको गुस्सा चढ़ता है.
2: मुझे लगता है कि ये हमारा पूरी सोसाइटी का ये एक ही हाल है कि खाने में पूछा जाए कि क्या बनेगा, सबका एक ही जवाब होता है कुछ भी बना ले. और फिर जो आगे से खाने में बनता है वो हमें पसंद नहीं आता.
1: नहीं आता बिल्कुल, बिल्कुल.
2: ये क्या बना दिया, मुझे ये नहीं खाना. और फिर आगे से मामा का जवाब होता है कि जब मैंने पूछा था तब बताया नहीं.
1: exactly,
2: और अब जो है मुझे नहीं खाना.
1: बिल्कुल बिल्कुल. अच्छा जी, तो बिस्मा आजम ने हमें मैसेज किया है. कहती हैं अस्सलाम वालेकुम, कैसी हैं आप? वेलकम, थैंक यू बिस्मा. नज़ीर खुसरो ने मैसेज किया है, हमेशा की तरह कहा है मैं हूँ सोबत बलोचिस्तान से. आई रियली अप्रिशिएट नज़ीर अगर आप कुछ अपने पॉइंट ऑफ व्यू का भी इजहार साथ साथ किया करें तो. और एहसन खान ने कहा है वेलकम, क्या हाल है, कमाल शो जी. सराइकी सॉन्ग इतबार प्ले करना. जी जी ज़रूर ज़रूर, अभी हमने किया भी है. और अकबर हयात ने कहा है ग्रेट होस्ट जी. हाँ मैम, मिसिंग योर शो. आप शो सुन सकते हैं, आप हमारी ऐप जो है वो डाउनलोड कर सकते हैं और आप कहीं से भी सुन सकते हैं. और बिस्मा आजम ने कहा है नाइस टॉकिंग. और
2: मोहम्मद रमज़ान सराज ने कमेंट किया है आज तूबा नवाज़ को क्या हो गया.
1: और तनवीर अहमद का मैं कमेंट शामिल करना चाहूँगी. इन्होंने कहा है सलाम फ्रॉम ग्रीस. थैंक यू वेरी वेरी मच, आपने हमें ग्रीस से ज्वाइन किया और बहुत बहुत अच्छा लगा. अच्छा, अब फेसबुक में मैसेजेस जहाँ मैं रीड कर रही हूँ, साथ ही मुझे बहुत से लोगों के मैसेजेस आए हुए थे. और पिछला जो शो था दैट वाज रिगार्डिंग लॉट्स ऑफ आप सबकी जो मुबारकबादें. तो जी, यू कैन फॉलो मी एट माई इंस्टाग्राम हैंडल, दैट इज़ डिस्कवर विद _JIAGIA. दैट इज़ माई निक नेम. तो इंस्टाग्राम पर आपने जाना है, वहाँ पर लिखना है डिस्कवर DISCOVER विद WITH_JIAGIA. डिस्कवर विद जिया _JIA. वहाँ पे आप मुझे जो है ना फॉलो कर सकते हैं.
2: मैं आपसे कुछ पूछना चाहती हूँ.
1: जी जी जी जी.
2: आपका यूजर नेम है डिस्कवर विद जिया.
1: जी,
2: तो इससे इसमें क्या चीज़ें मतलब कि हमें मिलेगी, आप डिस्कवरी से रिलेटेड होती है क्या?
1: आप हैंडल देखेंगे तो आपको पता चलेगा. और मैं इसी बारे में भी आगे भी शो में बात करने वाली हूँ कि मैंने आई हैव बीन टू लाइक मैंने पूरी दुनिया तकरीबन घूमी है. तो उसमें आपको यूके का मेरा टूर भी मिलेगा, पेरिस का भी मिलेगा, थाईलैंड का भी मिलेगा. जिस वजह से ना मैं आप जहाँ जहाँ जाते हो ना वहाँ के लोगों से आप बहुत कुछ सीखते हो. वहाँ की एक अब लोग नहीं, वहाँ की एक वाइब, एक आबो हवा ही कुछ ऐसी होती है कि आपको वहाँ की एक ना वाइब ही मतलब कुछ और होती है. द मोमेंट यू लैंड देयर ना, तो आप जब किसी और नए शहर या मुल्क पहुँचते हो ना तो जब आप किसी और शहर या मुल्क पहुंचते हो ना तो वहाँ की एक डिफरेंट वाइब होती है. फिर वहाँ का आप सीखते हो जी, वहाँ का खाना खाना, वहाँ के लोगों से आप मिलते हो, वहाँ पे आप.
2: अच्छा, मैं आपसे पूछना चाहूँगी कि आपने बताया कि ऑलमोस्ट आपने वर्ल्ड टूर किया हुआ है, तो
1: ऑलमोस्ट मतलब कि ऑलमोस्ट आप कह सकते हैं मतलब कि बहुत ज़्यादा मुल्क,
2: बहुत ज़्यादा
1: टू मैनी कंट्रीज. के ये नहीं कह सकती आप वर्ल्ड टूर किया हुआ, लेकिन आप टू मैनी कंट्रीज
2: कह सकते हैं ना कि वर्ल्ड टूर किया हुआ. अच्छा, तो आपको सबसे ज़्यादा मज़ा किस कंट्री में आया, कौन सी कंट्री लोग ज़्यादा पसंद आए, किसका कल्चर ज़्यादा पसंद आया, ये बताएं.
1: मुझे वैसे ज़्यादा मुझे अच्छा लगा वो यूके. द रीज़न बिहाइंड इज़ ये नहीं कि वहाँ का मुझे कल्चर अच्छा लगा, वहाँ क्योंकि मेरी ज़्यादातर फैमिली वहाँ पे है तो इसलिए मुझे वो ज़्यादा अच्छा लगा. होता है ना जहाँ आपके जैसे लोग जो ना पाकिस्तान में रह के उनको कदर नहीं होती, लेकिन वो लंदन अमेरिका जाके पाकिस्तानी खाना ढूंढ रहे होते हैं, पाकिस्तानी दोस्त बनाने हैं, पाकिस्तानी जो है खाने खाने हैं, पाकिस्तानी रेस्टोरेंट्स पर जाने हैं. और यहाँ पर जो हमारी न्यू जनरेशन रह रही होती है वो कहती है हमने थाई खाना है, हमने चाइनीज़ खाना है.
2: और ये कि ہم لوگ جو ہے نا پاکستانی بتنی ہم کیوں ایسے ہو چکے ہیں, ہم موقع تلاش کرتے رہتے ہیں کہ ہمیں یہاں سے کہیں باہر جانا ہے, اور جب ہم باہر چلے جاتے ہیں,
1: باہر بھی جانا ہے تو توبہ آج میں نے کافی اسکالرشپس شیئر کی ہیں تاکہ جو بچے باہر جانا چاہتے ہیں ایکسپلور کرنا چاہتے ہیں وہ ضرور جائیں ایکسپلور کریں اینڈ دین میک اپ یور مائنڈ. اور میں تو کہتی ہوں کہ جیسے قائد اعظم تھے, علامہ اقبال تھے, وہ گئے باہر, گئے پڑھے لکھے اور آ کے اپنے ملک کو سرو کیا, ٹھیک ہے نا, تو دیر از نو ہارم کہ آپ باہر جائیں ایکسپلور کریں سیکھیں. اور میں چاہتی ہوں کہ ان اسکالرشپ سے نا ہماری جو نیو جنریشن ہے فائدہ اٹھائے اور جائے.
2: ویسے آپ نے بہت ہی خوبصورت بات کیا ہے کہ ریفرنس بہت اچھا دیا ہے کہ قائد اعظم اور علامہ اقبال نے وہاں سے پڑھ کے پاکستان کو سرو کیا.
1: بالکل,
2: تو مجھے ایسا لگتا ہے ہمیں پاکستان کی ترقی کے لیے ہماری جو یوتھ ہے نا اس کو مطلب کہ بہت زیادہ کام کرنا چاہیے, سیاسی اختلاف کو نکال کے صرف پاکستان کی جو ہے ترقی اور خوشحالی کے لیے نا ہم سب کو اپنا رول جو ہے وہ پلے کرنا
1: چاہیے. بالکل,
2: کیونکہ ہمیں حب الوطنی کا اظہار کرنا چاہیے
1: بالکل بالکل بالکل. اور اگر آپ کہو گے کہ مزہ زیادہ کہاں آیا, وہ مجھے زیادہ سنگاپور میں, کیونکہ سنگاپور ملیشیا میں وہاں پہ یہ تھا کہ بہت زیادہ ایکٹیویٹیز تھیں, اتنے واٹر پارکس تھے, یونیورسل اسٹوڈیو, اور وہ اب تو جو وین آئی وینٹ ٹو پیرس ڈزنی لینڈ ان 2000 جو ابھی میں اسکول میں تھی, بہت چھوٹی تھی تو وہ آپ سوچو اتنی پرانی بات ہے. تو میں سوچتی ہوں کہ آئی ایم ویری تھینک فل ٹو مائی پیرنٹس کہ انہوں نے اتنے سالوں پہلے, آپ سوچو 1999 میں سوچا کہ ہم ایک نئی سینچری انٹر کرنے جا رہے ہیں اور میں اپنے بچوں کو ڈزنی لینڈ پیرس لے کے جاؤں گا. تو وہ جو آپ کے ساتھ میموریز ہوتی ہیں وہ ہمیشہ ہمیشہ رہتی ہیں.
2: ایگزیکٹلی,
1: وہ آئیفل ٹاور کے اوپر کھڑے ہو کے وہ جو آپ کو ایک فیلنگ آ رہی ہوتی
2: ہے, سب سے زیادہ نوسٹالجیا تب ہوتا ہے جب آپ وہ البمز یا پکچرز ہوتے ہیں نا, پورٹریٹس دیکھتے ہیں, وہ پھر پوری میموریز. اچھا
1: ایسے وہ زمانہ نہیں تھا نا, جیسے آپ نے ریلز بنا لی, ویڈیوز بنا لی, تب یہ موبائل بھی نہیں تھے, ہم بڑی مشکل سے ہم نے جو کیمرہ بھی لے کے گئے تھے, ہم جب پکڑ کے تصویر کھینچ رہے ہوتے تھے تو ہمیں ہوتا تھا کہ گر ہی نہ جائے کہ وہ, اور اب تو سیلفی کا اتنا ٹرینڈ آ چکا ہے وہ, اور تب ہمیں, اور تب دیکھیں وہ جو مستی اور گھومنا پھرنا ہوتا تھا نا, وہ صحیح گھومنا پھرنا اور وہ ہوتا تھا, کیونکہ
2: تب موبائل فون نہیں تھے, تب آپ زیادہ انجوائے کرتے تھے,
1: کیونکہ آپ کے دماغ میں یہ نہیں ہوتا تھا کہ ہم نے تصویریں لگانے کے لیے گھومنا پھرنا ہے, ہم نے لوگوں کو دیکھا, تب آپ صرف اپنا آپ اپنی فیملی کے ساتھ اور اپنا آپ اپنی, اگر آپ سولو ٹرپ پہ بھی اگر آپ گئے تو یو آر انجوائنگ یور اون مومنٹ.
2: اب ایسے ہے کہ مجھے ایسا لگتا ہے کہ ہم لوگوں کو دکھانے کے لیے زیادہ چیزیں کیپچر کرتے ہیں بجائے اس کے کہ ہم مومنٹ کو,
1: دیٹس ناٹ می, دیٹس ناٹ می, لیکن زیادہ تر دس از ہیپننگ موسٹ آف دی پیپل.
2: اس طرح سے ہوتا ہے کہ ہم بجائے اس کے کہ ہم مومنٹ کو انجوائے کریں, ہم نا اس ٹائم اپنا فون نکالتے ہیں اور چلو ہم اس کو بھی کیپچر کر لیتے ہیں, اس کو مطلب کہ آپ فیل تو کریں مومنٹ کو.
1: ایگزیکٹلی,
2: ایگزیکٹلی, ایسا نہیں ہے. ایون کہ اب تو اتنا ٹرینڈی بن چکا ہے کہ اگر ہم عمرہ یا حج کرنے بھی جاتے ہیں نا تو وہاں پہ بھی ان سب چیزوں پہ فوکس کرنے کے بجائے ہمارا دھیان جو ہوتا ہے نا, چلو ہم ویڈیوز اور فوٹوز بنا لیتے ہیں, ہم نے ایسا دیکھا تھا پنٹر سٹائل میں, اس نے ایسی پکچر لی تھی تو ہمیں بھی ایسی پکچر چاہیے. مجھے ایسا لگتا ہے کہ ہم مومنٹ کو پھر صحیح طرح سے انجوائے
1: نہیں کر پاتے. بالکل بالکل, ایسے ہی ہے, ایسے ہی ہے.
2: ایک شو آف میں بھی آ جاتا ہے کہ مطلب کہ اتنا ہوتا نہیں ہے. مجھے ایسا لگتا ہے کہ آج کل جو سوشل میڈیا اس میں اتنا ہوتا نہیں, ہم اس کو بہت زیادہ ایگزیجریٹ
1: کر دیتے ہیں. اور سیکنڈلی, جیسے ہمارے یہاں پہ نا بہت زیادہ ریسٹورینٹس ہیں, آپ نے فیملی فرینڈس کے ساتھ کہیں گھومنے پھرنے جانا ہے تو آپ کے پاس ایک ہی آپشن رہ جاتی ہے, کسی ہوٹل جا کے کھا لیتے ہیں. اب وہاں پہ جیسے میں نے آپ کو بتایا ملیشیا, سنگاپور پہ لیگو لینڈ ہے, یونیورسل اسٹوڈیو ہے, بلو لگون پارک ہے جہاں پہ میں گئی, اور وہاں پہ ایسی وہ جگہ ہیں جہاں پہ سارا دن بھی آپ گزار لو تو آپ کو لگتا ہے یہ رائڈ بھی رہ گئی ہے, وہ رائڈ بھی رہ گئی ہے. تو وہ وہاں پہ آپ اتنا انجوائے کرتے ہیں صرف کھانے پینے کے علاوہ. اور وہاں پہ آپ کو ان گنت قسم کے رولر کوسٹرز ملیں گے. اور یہ نہیں ہے کہ وہاں پہ, چلیے جی ابھی اٹس ٹائم فار دا نیوز بریک, وی ول بی رائٹ بیک, اسٹے ٹیونڈ.

0: ਤੇ ਜੀ ਕੌਣ ਕਹਾਂ ਸੇ ਓ ਕੋਈ ਨਹੀਂ ਲੱਗਦਾ ਆਵਾਜ਼ ਮੇਰੀ ਪਸੰਦ ਨਹੀਂ ਆਈ ਤੁਹਾਨੂੰ ਹੈ ਜੀ جی خوش آمدید کہتے ہیں آپ کو
1: تھینک یو میں بسمہ بات کر رہی ہوں لاہور سے
0: جی بسمہ بالکل ابھی آپ کے میسیجز میں دیکھ رہی تھی وہی والے بسمہ ہے نا تھینک یو سو مچ خوش آمدید جناب
1: میں نے آپ کو فرسٹ ٹائم سنا آپ کی آواز کو
0: تھینک یو
1: جی اس سال میں ریڈیو سن رہی ہوں بہت ریگولر اور سب بہت سے آرٹسٹ کے ساتھ میری بات ہوئی ہے تو یہ رحمان ناصر اب بھائی آپ کے ساتھ بیٹھے ہوئے ان کے ساتھ بھی بات ہو چکی ہے کافی دفعہ
2: بالکل بالکل مجھے یاد پڑتا ہے میں نے جیسے آپ کی آواز سنی ہے نا مجھے ڈاؤٹ ہوا ہے کہ یار میں نے سنی
1: ہوئی ہے آپ کا اچھا اچھی بات ہے کہ آپ نے اندازہ نہیں لگایا اگر آپ کی جگہ پہ شہیر بھائی ہوتی ہیں کوئی اور ہوتا تو وہ جگاڑ لگانے کی کوشش
0: کر
1: یہ چیز ہے اور جگاڑ کی بات کر رہے ہیں آپ تو وہ تو ہم لگاتے رہتے ہیں اکثر جیسے کلینک میں نا میری ٹیبل تھی ٹیبل ہے ہاں تو وہ نا تھوڑی سی خراب ہوگی تو اس کے نیچے میں نے جگاڑ لگایا ہوا ہے جگاڑ لگا کے اور بھی بہت سی چیزیں جس میں ہم جگاڑ لگاتے ہیں اور ابھی میں اوپر سے نیچے آ رہی تھی تو میں نے ساتھ والے گھر میں دیکھا انہوں نے اپنی چھت پہ نا وہ جو فین ہوتا ہے نا اسٹینڈ فین ہوتا ہے ٹھیک ہے اس کا نا نیچے والا جو اسٹینڈ تھا نا وہ نہیں ہے مینس کے وہ جو جس کے اوپر وہ کھڑا ہوا ہوتا ہے وہ نہیں تھا تو انہوں نے نا وہ چیئر کے اوپر رکھا ہوا ہے اوپر والا سارا حصہ میں نے کہا کیسی جگاڑ ہے بھائی چیئر دے کے اوپر اینٹیں رکھ کر اور پھر اس کے اوپر وہ فین رکھا ہوا
0: کیا بات کریٹیویٹی کریٹیویٹی جینیس
1: مطلب کہتے ہیں ہاں وہ کہتے ہیں ضرورت ایجاد کی ماں ہوتی ہے
0: بالکل
1: ضرورت پڑتی ہے پھر اپنے آپ ہی چیزیں ایجاد ہو جاتی ہیں اور پھر جگاڑ
0: بالکل ایسا ہی ہے بالکل ایسا ہی ہے
1: باقی شو آپ کا بہت اچھا ہے
0: بہت شکریہ
1: اور آپ جیسے ہنستی ہیں کھل کھلا کے جینیئن اسمائل
0: تھینک یو تھینک یو سو مچ
1: جینیئن ہے اور اچھا لگا مجھے
0: تھینک یو
1: پھر ہم کوشش کروں گی نیکسٹ ٹائم سنوں گی بھی اور پھر کال بھی کروں گی
0: ضرور ان شاء اللہ تھینک یو سو مچ بسمہ تھینک یو اللہ حافظ جی بسمہ ہمارے ساتھ موجود تھی بسمہ نے میرے پروگرام میں پہلی بار کال کی تھینک یو سو مچ جناب آپ نے کال کی آپ پروگرام کو سن رہی ہیں آپ پروگرام کو پسند کر رہی ہیں ہم دونوں کے لیے بڑی خوشی کی بات ہے کالر ہے ہمارے ساتھ دیکھتے ہیں جی کون کہاں سے ٹائم بڑا تھوڑا سا رہ گیا السلام علیکم
3: وعلیکم السلام
0: جی جناب خوش آمدید
3: بہت شکریہ آپ کو آپ کا بھی شکریہ اور ساتھ نعمان بھائی کا بھی
2: بہت شکریہ بہت شکریہ
3: تو نعمان بھائی کے لیے میں اپنا نام بول دیتا ہوں کہ میرا احسن نام محمد احسن خان ہے بکھر سے میرا تعلق ہے
2: کہاں سے تعلق ہے آپ کا
3: سے بکھر سے
2: اچھا اچھا
0: بکھر سے
3: بکھر سے کی ہوں
2: ہاں ہاں ٹھیک ہے
0: جی احسن خان
3: تو جگاڑ پہ آپ بات کر رہی ہیں یہ جو ہمارے کیا نام ہے رمشا اور انہوں نے بات کی تھی نا کہ بجلی کی تار چھیل کے ہم ہینڈ فری وغیرہ بنانے کی کوشش اس میں نا کوئی کرنٹ وغیرہ نہیں ہوتا یہ سادی سی تار ہوتی ہے ریڈیو کا جو اینٹینا ہوتا ہے
0: پتہ لگ دے کرنٹ لگ
3: نہیں لگتا کوئی چکر کا ہی نہیں کیونکہ سادی سی تار ہوتی ہے
0: چلیں کسی کو کہتے ہیں کہ تار پکڑ کے دکھائے پھر تب مانوں گی آپ کی بات
3: میں نا ایک دفعہ نا جو ہوتا ہے نا ہمارا چولہا سلینڈر کے ساتھ جو اٹیچ ہوتا ہے تو اس کا نا وہ بہر والا جو کالا سا بٹن ہوتا ہے وہ ٹوٹا ہوا تھا
2: ٹھیک ہے
3: تو کزن میرا کہتا ہے کہ سوئیاں پکانی ہے میں نے کہا یار یہ خطرے والا کام ہے اس سے بچتے ہیں وہ کہتے نہیں ہر صورت میں میں نے سوئیاں پکانی ہے میں پھر بہ گیا میں نے نو کلاس جو ہوتا ہے اس کے ساتھ نا اس کو گھمایا پھر اسے چلا دیا وہ چل گئی جب سوئیاں پک گئی نا جب میں بند کرنے لگا اس کی جو پن ہوتی ہے نا کنٹرولر وہ باہر نکل آئی جو ہی باہر نکلی نا تو ایک شولہ نکلا اوپر کی طرف اور ایک نکلا میری طرف میرا منہ سارا جو ہے نا وہ سارا جل گیا پھر نا وہ بند نہیں ہو رہا تھا پیچھے جو سلینڈر تھا نا وہ بڑا تھا 35 سے 40 kg والا تھا
0: تو
3: وہ بند نہیں ہو رہا تھا اچھا میرے کوئی کپڑے بھی تھوڑے سے جل گئے اور منہ بھی اور بال بھی سارے وہ خراب ہو گیا تو میں خود جا کے نا وہ بالٹی جو پانی کی وہ بھر کے لے کے آ رہا تھا میں نے جا کے سلینڈر کی پچھلی ہینڈل سے بند کیا اور پھر اس کے بعد آگ وہ روک
0: نہیں جن نے سیویاں کھانی سن انہوں کیا بند کرو اس نے صرف سیویاں کھانی تھی
3: اس کو نا سیویاں وغیرہ وہ ساری بھول گئی
0: हाँ।
3: और सारी सेवियां हर चीज भूल गई और मैं फिर कपड़े शपड़े ऊपर कमीज उतार ली क्योंकि
0: अल्लाह माफ करे, मतलब ये तो इतना खतरनाक काम है भाई। सवैया बन रही थी, सवैया नहीं बन रही थी, टिक्का मोटी बन रही थी आपकी।
3: क्योंकि मैं ना अक्सर बिजली के जुगाड़ लगा लेता हूँ, तो उसमें पता है ना सारी फील्ड का, तो वो फिर ये जब हुआ ना, तो मैं जब बिजली की किसी जाता हूँ ना इसकी दुकान पे वेल्डिंग वगैरह पे, उनके मैं एक जुगाड़ देखता हूँ, यकीन कीजिए एक पत्थर का फ्यूज होता है, उसके अंदर ना उन्होंने एक तार रखी होती बोर्ड के ऊपर पैर के बंदे को पता ना, वो उसके प्लास के साथ ना उसके अंदर जब करते हैं ना दोनों सिरे,
0: बस ऐसा मुझे आज एक बात की समझ आई है, एक बात मुझे ना पता चल गई कि मेरे जो लिसनर्स हैं ना बड़े खतरनाक हैं, मतलब बिजली तो थले कम ही कोई नहीं है, गल ही कोई नहीं है, खतरनाक कम
3: बिजली चीज ही ऐसी है ना। मैं रिश्तेदारों के घर में जाता हूँ कहीं पे, देखता हूँ अब रात को पक्खा नहीं चलने वाला तो जुगाड़ लगा के चला देते हैं, उसके बाद सुबह कहते हैं भाई अपना काम करवा ले,
0: हमारी रात निकल गई।
3: अल्लाह पाक आप सब लोग सलामत रखिए,
0: मेहमान
3: भाई के लिए
0: नासिर
3: बहुत सारी दुआएं,
2: नासिर भाई
3: बहुत सारी दुआएं,
0: बहुत शुक्रिया,
3: इनको अल्लाह ताला सलामत रखिए और वन वन का ये हिस्सा बने तो हम इनको वेलकम कहते हैं। जितने मेरे बहन भाई सुन रहे हैं उनको मेरी तरफ से अस्सलाम वालेकुम, अल्लाह हाफिज,
0: अल्लाह हाफिज जी, बहुत शुक्रिया एहसन। जी जनाब हमारे साथ मौजूद थे एहसन, और एहसन हमें भक्कर से ज्वाइन करते हैं, और एहसन जो है ना आज नासिर की वजह से मेरे ख्याल से, क्योंकि एहसन की जो कॉल होती है बड़ी सिग्नेचर कॉल होती है, वो स्ट्राइकी में आके ना अपना और हम थोड़ा सा एक दो सेंटेंसेस का एक्सचेंज करते हैं और लास्ट कॉल लेते हैं जनाब प्रोग्राम की, देखते हैं जी कौन हमारे साथ मौजूद है। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम, आखिर मेरा जिगर कामयाब हो गया।
0: खुश आमदीद कहते हैं जी आपको। अच्छा जी,
4: हाँ जी,
0: बहुत शुक्रिया,
4: आपको भी सलाम और ये भाई को भी सलाम
0: जी। ए आर नासिर,
4: मैंने ना मोटर बाइक पे बहुत जगह लगाए।
0: अच्छा,
4: हाँ जी,
2: चलिए बता दें।
4: एक दफा तो ये जो रेस वाली तार होती है ना उसका वो क्या कहते हैं ग्रिप से वो टूट गई थी।
0: अच्छा।
4: मैंने उसको केबल में से निकाल के हाथ में पकड़ लिया और उसको खींच के देखे तो मैं अपनी मंजिल पे पहुंच गया था।
0: मंजिल पे ही पहुंचा था।
4: अक्सर मेरा सफर होता था ना रात को लेट, मैं लेट नाइट एक वापिस आता था घर, तो मैं तो बाइक कहीं ना कहीं खराब हो जाने कोई मसला बन जाना तो मैं उसको कोई ना कोई जुगाड़ लगा के तो
0: चल ठीक हो गया जी। बहुत शुक्रिया,
2: मुझे
4: एक और
0: जी। वालेकुम सलाम, अल्लाह हाफिज़, थैंक यू सो मच जी। हाँ सर,
2: एट टाइम्स मैं देखता हूँ कि रोड की साइड पे कुछ लोग बाइक को लिटा के उसको पता नहीं क्या
0: पेट्रोल खत्म हो जाता है तो लिटा के जो
2: ये भी बहुत बड़ी जुगाड़ है,
0: जुगाड़ है भाई, स्टार्ट हो भी जाता है,
2: लेकिन ये काम की जुगाड़ है, करनी चाहिए अगर प्रॉब्लम में है।
0: हाँ हाँ बिल्कुल,
2: लेकिन ये वक्त आना नहीं चाहिए, आप लोगों को चाहिए कि इस वक्त से पहले पहले पेट्रोल को लगवा लें, बेशक पेट्रोल के महंगे बहुत रेट हो चुके हैं बट इसका मतलब ये नहीं कि आप दुश्मनी कर लें,
0: नहीं ये जो
2: लड़ना शुरू हो जाए पेट्रोल के साथ।

بعض اوقات زندگی جو ہے وہ مختلف طریقے سے ہمارے اوپر اثر انداز ہوتی ہے، جن چیزوں کو ہم پہلے بہت غور سے سننا نہیں چاہ رہے ہوتے، جن چیزوں کو ہم بہت زیادہ انہما کے ساتھ سمجھنا نہیں چاہ رہے ہوتے، آہستہ آہستہ آٹومیٹکلی کہیں نہ کہیں ہمارے اندر کچھ چینجز ہو رہی ہوتی ہیں، اور ان چینجز کی بنیاد کے اوپر ہم وہ چیزیں بھی کرنے لگتے ہیں جو پہلے ہماری روٹین کا حصہ نہیں تھی۔ جیسے کہ اگر کوئی بہت زیادہ بولنے والا انسان ہے، وہ سننا بہت زیادہ شروع ہو جاتا ہے، بولنا کم کر دیتا ہے۔ جیسے کوئی بہت زیادہ سننے والا انسان ہے، وہ سننا چھوڑ دیتا ہے، اور پھر بولنے کا ایک وقت جیسے اس کا آ گیا ہو، وہ پھر بولنا شروع کر دیتا ہے اور بے دھڑک بولتا چلا جاتا ہے۔ اس کے بولنے کے ساتھ ساتھ اس کے الفاظ کے اندر، اس کی گفتگو کے اندر کچھ ایسا بھی موجود ہوتا ہے، کچھ ایسا محسوس ہوتا ہے کہ جیسے کچھ بہت قیمتی بھی ہے، کچھ بہت فضول سا بھی ہوتا ہے، لیکن ان میں سے اگر فلٹر کی جائیں چیزیں تو قیمتی چیزیں ان فضول گوئی کو کہیں دوسری طرف لے جائیں، ختم کر دیتی ہیں۔ انسان کے اندر بہت سارے چینجز آنا شروع ہو جاتے ہیں، آواز آنے لگتی ہے اپنے آپ کے اندر سے ہی۔ کبھی غور کریں، اپنے آپ کو سمجھنے کی کوشش تو کریں، لیکن ایک دور ایسا ضرور آتا ہے اپنے اندر سے ہی جیسے کوئی پکار رہا ہوتا ہے، کوئی آواز آ رہی ہوتی ہے، وہ آواز جسے آپ نے اس سے پہلے کبھی پوری طرح سنا ہی نہیں ہے۔ ایک ایسا انسان ہے جو شاید آپ ہی ہیں، مگر روزمرہ کی زندگی اور مختلف طرح کے امتحانات، مختلف طرح کے واقعات سے گزرتے ہوئے وہ آواز کہیں نہ کہیں دبتی ہوئی محسوس ہو رہی ہوتی ہے، لیکن کچھ لمحات ایسے ہوتے ہیں جب ہم اپنے آپ کے ساتھ موجود ہوتے ہیں، اور شاید زمانے میں کسی نہ کسی وجہ سے ہمیں اپنے ساتھ اکیلا کر دیا ہوتا ہے۔ ہم پہلے بھیڑ کا حصہ ہوتے ہیں، بہت سارے لوگوں کے اندر گھرے ہوئے ہوتے ہیں، بہت سارے لوگوں کے ساتھ موجود ہوتے ہیں، لیکن شاید کسی ایک لمحے میں، کسی ایک پوائنٹ پہ آ کے ہمیں ہمارے ساتھ وقت گزارنے کا موقع ملتا ہے۔ آپ اس کو کچھ بھی کہہ سکتے ہیں، شاید کسی بات سے ڈس ہارٹ ہو جانا، شاید کسی بات سے دل برداشتہ ہو جانا، کسی بات کا اتنا زیادہ حاوی ہو جانا یا پھر اتنا زیادہ ہیوی ہو جانا ہمارے اوپر کہ ہمیں بہت زیادہ بوجھ محسوس ہونا۔ ایسے لمحات میں وہ جو چیزیں بوجھ محسوس ہو رہی ہوتی ہیں، یا جن کی وجہ سے بوجھ ہمیں اپنے اوپر محسوس ہو رہا ہوتا ہے، ہم ان سے دور چلے جاتے ہیں۔ باتیں بھی ہو سکتی ہیں، انسان بھی ہو سکتا ہے، کچھ بھی ہو سکتا ہے۔ اپنے آپ کو ریسیٹ کرنے کی کوشش کر رہے ہوتے ہیں ہم، اپنے آپ کو اس ڈپریشن سے، اس بوجھ سے، اس تکلیف سے، اس اذیت سے باہر نکالنے کی کوشش کر رہے ہوتے ہیں، باہر جانے کی کوشش کر رہے ہوتے ہیں۔ تو پھر ہم اپنے آپ کے ساتھ وقت بتاتے ہیں، اپنے اسمارٹ فونز، اپنی ڈیوائسز اپنے آپ سے دور کر دیتے ہیں، اور ہر وہ تعلق، ہر وہ رابطے کا ذریعہ ختم کر دیتے ہیں جس کے ذریعے سے ہم جڑے ہوئے ہوتے ہیں پورے زمانے کے ساتھ۔ اب ایسا لگتا ہے کہ جیسے جڑنے کا وقت آیا ہے، کنیکٹ ہونے کا وقت آیا ہے اپنے آپ کے ساتھ، ملنے کا وقت آیا ہے۔ تو اب اپنے آپ کے ساتھ، جب اپنے آپ کے ساتھ وقت بتاتے ہیں نا، تو بہت ساری چیزیں اپنی ذات کے اندر آوازوں کی صورت میں ہمارے دل تک اترتی ہوئی محسوس ہوتی ہیں، بلکہ اس بار اترتی ہوئی نہیں بلکہ اوپر کی جانب باہر نکلتی ہوئی محسوس ہوتی ہیں۔ وہ سیدھا دماغ کے اندر جو نیورونز ہیں ان تک چیخ چیخ کر پہنچا رہی ہوتی ہیں، تمام کے تمام 86 بلین نیورونز چیخ چیخ کر کہہ رہے ہوتے ہیں یہ آواز ہے، اس کو سننا ہے، اب اس سے ملنا ہے۔ اس کو دراصل موقع مل جاتا ہے، ہم شاید خود موقع دے رہے ہوتے ہیں اپنے اندر کی اس سائیکک کو کہ ہاں نکل کر سامنے آئے، کیا ہے جو بوجھل ہے،
क्या है जो आसान और पुरसकून बना सकता और ये एहसास दिला सकता है कि कोई बोझ नहीं है, कोई मसला नहीं है, कोई परेशानी नहीं है। नोट डाउन कर लीजिएगा कुछ चीजें यहां पर कि वाकई में जब अपने आप को कभी कभी रीसेट करना होता है ना, तो जरूरी नहीं होता किसी का साथ, अपना साथ जरूरी होता है। और जो नेचर के साथ मुलाकात हो जाती है, तख्लीककार के साथ जब मुलाकात हो जाती है, कुदरत के साथ जब मुलाकात हो जाती है, जमाने के साथ जब मुलाकात हो जाती है, जमाना मैं मुआशरे को नहीं कह रहा, वो भी तो कहता है कि मैं जमाना हूं, तख्लीककार कहता है, जब उससे मुलाकात हो जाती है तो चीजें रीसेट होने लगती हैं। हमें लगता है कि अब कुछ ऐसा है जो पहले बहुत ज्यादा तकलीफ दे था, पहले बहुत ज्यादा डिप्रेस कर रहा था मुझे, एग्जॉस्ट हो गया था मैं, बहुत ज्यादा बोझल हो गया था मैं, हब सपने अंदर महसूस हो रहा था मुझे, अब मुझे बाहर निकलने का ताजा हवा जैसे आ रही हो ऐसा महसूस हो रहा। कुछ लोग ऐसा होता है कि वो किसी गांव की तरफ निकल जाते हैं, अपने आबाई घर की तरफ निकल जाते हैं, किसी ऐसी जगह पे निकल जाते हैं जहां पे नेचर की आवाज ज्यादा हमें सुनाई दे रही होती, डिस्ट्रैक्ट कर रही होती है, हमारे माइंड को रीसेट कर रही होती है। किसी ने मुझसे ये भी कहा था कि बाहर चाहे दुनिया कितनी ही खूबसूरत क्यों ना हो, अगर अंदर से तो मुतमईन नहीं होना, तो फिर बाहर की वो तमाम की तमाम चीज़ें नहीं उसको बदल सकती। लेकिन पता नहीं क्यों ऐसा लगता है कि जैसे वो थोड़ी देर के लिए भटका तो सकती है ना, थोड़ी देर के लिए डिस्ट्रैक्ट तो कर सकती है ना, शायद यही वो पीक मोमेंट हो कि जब हमें डिस्ट्रैक्ट होना हो, कुछ देर के लिए ही सही क्यों ना हो, लेकिन होना हो, उसके बाद शायद रास्ता मिल जाए टोटली उससे लड़ाई करने का, उससे निवृद्ध आजमा होने का, उससे फाइट करने का, उससे जीतने की कोशिश करने का, उस पर हावी होने का, अपने आप में से उस जहर को बाहर निकालने का मौका मिल जाए। हाँ, वो कुछ देर के लिए भी डिस्ट्रैक्शन, हम उसको ये समझ सकते हैं कि वो भी नेमुल बदल नहीं हो सकती, उस सुकून का जो इस लम्हे में एक पल ने वो झील देखकर मुझे दे दिया, वो फिजाओं और हवाओं का उभरी हुई बड़ी हुई घास के ऊपर से तरन्नुम में वो आवाजें सुनाते हुए, पकडंडियां वो जो बल खाती हुई दरमियान में उसके छोटे छोटे नाले बहते हुए पानी के, उनको देखने का, पहाड़ों को देखने का, उस बर्फ को देखने का जो पहली मर्तबा शायद पड़ती हुई देखी है, कुछ देर के लिए डिस्ट्रैक्ट कर दिया, आज सुकून महसूस हो रहा है, ठीक हो रहा है, चीजें बेहतर हो सकती हैं, कुछ देर के लिए मौका तो मिले ना उस चीज से बाहर निकलने का, वो चाहे टेम्पररी डाइवर्जन हो, लेकिन कुछ देर के लिए आप उससे बाहर तो निकले ना, कुछ तो बेहतर हुआ ना, तो कोई बात नहीं, जिस चीज ने कुछ देर के लिए बाहर निकाल दिया है, अब वही चीज शायद ये भी मौका देगी कि अब अपने आप के साथ मिलना है, परेशान नहीं होना है, तुम्हारे अंदर भी ये सब चीजें मौजूद हैं, तुम्हारे अंदर खून से ज्यादा तो पानी बहता है, तुम बाहर के पानी को देख रहे हो, तुम्हारे अंदर तो सब कुछ मौजूद है, कायनातों की कायनातें मौजूद हैं, लाशऊर में तुम्हारी इतनी ताकत मौजूद है कि तुम सोते हो तो तुम्हारी फ्रीक्वेंसी कायनात की फ्रीक्वेंसी से मैच हो जाती है, तुम अगर सोते हो तो तुम्हारी रूह बहुत सारे पैगामात ले आती है, बहुत सारे दोस्तों से मिलाती है, अर्श तक पहुंच के वहां से मुलाकातें करके बातें करके वापस भी आ जाती है। लाशऊर में तुम्हारी इतनी ताकत है, शऊर में क्यों नहीं समझ पा रहे हो, शऊर तक पहुंच क्यों नहीं पा रहे हो? तो आज का जो सवाल है वो आपके सामने रख रहा हूं, 10:40 हुआ चाहते हैं 7 अक्टूबर, ये साल है वैसे हमारी यहाँ लाहौर में FM 101 की सालगिरह का भी, यानी ये महीने का आगाज 1 अक्टूबर,
ये हमारी सालगिरह भी है, ये महीना हमारी सालगिरह का है, सेलिब्रेट करते रहेंगे हम इस महीने को। क्या लाशऊर में छुपी हुई सलाहियतों को शऊर का हिस्सा बनाया जा सकता है, ये मेरा आज का सवाल है। ये जैसे मुझे ये लेफ्ट साइड पे बार बार ये जो शायद केबल आ जा रही है, टीवी जो है वो मुझे डिस्ट्रैक्ट कर रहा है, यानी कि कभी ब्लू कभी थोड़ी सी हल्की सी पिक्चर नजर आती है, फिर दोबारा से वो मधम होकर गायब हो जाती है। ऐसा नहीं होना चाहिए आपके साथ। अगर ऐसा कुछ हो रहा है अपने अंदर, कुछ अचानक से उजली उजली कोई या फिर धुंधली सी कोई पिक्चर अगर नज़र आती है, तो उसको उसको देखना है कि वो क्या है जो बार बार हमें डिस्ट्रैक्ट करके हम तक पहुंचने की कोशिश कर रहा, हम तक आना चाह रहा, किस तरह से हम उसको सुन सकते हैं या उस तस्वीर को मुकम्मल तौर पर वाजे किस तरह से कर सकते हैं कुछ देर के लिए वो ठहरी रह जाए। सवाल, लाशऊर की सलाहियतों को, लाशऊर की पावर्स को, सबकॉन्शियस माइंड की पावर को किस तरह से कॉन्शियस माइंड का हिस्सा बनाया जा सकता है, निखारा जा सकता है, कामयाबियों पर कामयाबियां समेटी जा सकती हैं, जो आपके नज़दीक हैं, जो बहुत सौ के नज़दीक हैं, जो मेरे नज़दीक हैं, किस तरह से किया जा सकता, इस पे बात करेंगे आज। और आप चाहें इसके अलावा कुछ भी, अगर आपको नहीं समझ में आ रहा तो कोई मसला नहीं, मैं अक्सर कहा करता हूँ हर बात हर समझ के लिए नहीं होती, तो परेशान होने की ज़रूरत नहीं होती है। अगर नहीं समझ में आ रहा तो कोई बात नहीं, जाने दिया करें, क्या क्या समझना हर बात को, है ना। लेकिन कोई ना कोई बात ऐसी ज़रूर होती है दोस्त जो समझ में आ जाती है, जो बहुत बहुत बहुत अच्छी लगती है और दिल को मुतमईन और खुश भी कर जाती है। अच्छा तो इस तरह से था, अच्छा ठीक है ठीक है, मिल लेते हैं इससे भी। कुछ तरीकेकार मैंने आपको बताया, एक बार फिर से बता रहा हूं, लास्ट टाइम वाइल के राइट ऑप्शन में जाकर लिखिए 101 स्पेस देकर अपना नाम अपना पैगाम और उसे भेज दें 4471 पर। लाशऊर की सलाहियतों को, सबकॉन्शियस माइंड की सलाहियतों को, पावर्स को, ताकतों को कॉन्शियस माइंड का हिस्सा कैसे बनाया जा सकता है, शऊर का हिस्सा कैसे बनाया जा सकता है। राबिया तुम्हारा ट्रैक भी प्ले करूंगा, लेकिन उससे पहले ये फरमाइश मुझे डॉक्टर पावर्स को, ताकतों को कॉन्शियस माइंड का हिस्सा कैसे बनाया जा सकता है, शऊर का हिस्सा कैसे बनाया जा सकता है। राबिया तुम्हारा